0: खिताब करते हुए ये बात कही। उन्होंने इस बात को उजागर किया कि आज भारत में नौजवान दुनिया के तीसरे सबसे बड़े स्टार्टअप निजाम आत्मनिर्भर भारत मिशन और मेक इन इंडिया स्कीम को आगे लेकर चल रहे हैं। वजीर आजम ने कहा कि भारत के नौजवानों की सलाहियतों ने भारत को दुनिया की दूसरी सबसे बड़ी मोबाइल फोन मार्केट में तब्दील कर दिया है और सेमीकंडक्टर की मैन्युफैक्चरिंग में, नीज इख्तिरात में और प्राइवेट सेक्टर खलाई मिशन में नई नई कोशिशें की जा रही हैं। उन्होंने मजीद कहा कि खेलो इंडिया, यूनिवर्सिटी गेम्स और यूथ गेम्स ने नौजवानों को अपनी सलाहियतों का मुजाहिरा करने और दुनिया भर में तमगे जीतने का एक प्लेटफॉर्म मुहैया किया है।
1: स्वामी विवेकानंद जी युवाओं की शिक्षा को राष्ट्र निर्माण का मजबूत आधार मानते थे। उन्होंने स्वयं ये देखा था कि कैसे दुनिया के देश अपने युवाओं को शिक्षित बना रहे हैं, लेकिन दुर्भाग्य से तब भारत गुलाम था। भारत के युवा भी गुलामी की जंजीरों में जकड़े हुए थे। उस दौर से लेकर अब तक भारत के युवा ने एक लंबी यात्रा तय की है। भारत का जो युवा कभी जंजीरों में था, आज वो युवा दुनिया के विकास को गति दे रहा है। आज भारत की अर्थव्यवस्था सबसे तेजी से आगे बढ़ रही है। किसकी वजह से? भारत के युवाओं के सामर्थ्य से।
0: सेहत और ख़ानदानी बहबूद के मरकजी वजीर जगत प्रकाश नड्डा ने नेशनल एलिजिबिलिटी कम एंट्रेंस फॉर पोस्ट ग्रेजुएट नीट पीजी 2026 की तैयारियों का जायज़ा लिया ताकि इम्तिहानात को बिला रुकावट, पूरी तरह महफूज, शफाफ और टेक्नोलॉजी पर मबनी सूरत में मुनक़िद किए जाने को यकीनी बनाया जा सके। ये इम्तिहान इस माह की 30 तारीख को मुनक़िद किया जाएगा। पेश है एक रिपोर्ट।
2: मीटिंग के दौरान वजीर मौसूफ ने मेडिकल साइंसेज में इम्तिहानात के कौमी बोर्ड, टेक्नोलॉजी से मुतालिक पार्टनरों और इम्तिहान मुनक़िद किए जाने में शामिल दीगर तरफ़ैन के साथ तैयारियों का जायज़ा लिया। इम्तिहान से मुतालिक लॉजिस्टिक्स, उम्मीदवारों के लिए सहूलत के इकदाम, सिक्योरिटी के निज़ाम और नीट पीजी 2026 के लिए मुतारिफ कराई गई टेक्नोलॉजी पर मबनी मुदाखलतों के मुतालिक वजीर मौसूफ को तफसीलात बताई गईं। जनाब नड्डा ने जोर देकर कहा कि एक मुनसिफाना, शफाफ और उम्मीदवार दोस्त इम्तिहान मुनक़िद किए जाने को यकीनी बनाने की गरज से तमाम कोशिशें की जानी चाहिए। साथ ही सालमियत और सलामती के आला तरीन मेयार को भी बरकरार रखना चाहिए। वजीर मौसूफ ने ख्वाहिशमंद उम्मीदवारों से जोर देकर कहा कि ये भी कहा कि वो अफवाहों पर ध्यान ना दें और मेडिकल साइंसेज में इम्तिहानात के कौमी बोर्ड और वजारत सेहत और ख़ानदानी बहबूद की जानिब से जारी बाजाबता ऐलानात पर ही एतबार करें। उन्होंने ये भी कहा कि फाइनल सवालनामा एक इंतहाई महफूज, इनक्रिप्टेड और पाबंदी वक्त पर मबनी एक अमल के ज़रिए इम्तिहान शुरू होने से थोड़ी देर पहले ही मुंतखब किया जाएगा और इसके साथ कई सतहों पर मबनी तकनीकी और कार्रवाई जाती तहफ़ुज़ात का ख्याल रखा जाएगा ताकि इम्तिहान के शुरू होने के तयशुदा वक्त तक उसकी राजदारी को यकीनी बनाया जा सके। जनाब नड्डा ने तमाम मुतल्लिका एजेंसियों को करीबी तालमेल बरकरार रखने की हिदायत दी ताकि इस बात को यकीनी बनाया जा सके कि हर उम्मीदवार बिला रुकावट, महफूज और दुश्वारियों से कतई पाक इम्तिहान के अमल का तजुर्बा करे। दिल्ली से प्रिया की रिपोर्ट के साथ उर्दू खबरनामे के लिए मैं फहीम अहमद।
0: सदर जमहूरिया द्रौपदी मुर्मू ने आज सुबह राष्ट्रपति भवन के आंगन में मुनक़िदा एक तकरीब के मौके पर PBG सॉलिडरेथन को झंडी दिखाकर रवाना किया। मिजोरम के गवर्नर जनरल VK सिंह, जो इस मुहिम के सरपरस्त हैं, भी इस मौके पर मौजूद थे। सोशल मीडिया पर जारी एक पोस्ट में सदर जमहूरिया ने कहा कि सॉलिडरेथन शहरियों और मुसल्ला अफवाज के दरमियान रिश्तों को मुस्तहकम करने का एक मुनफरिद प्लेटफॉर्म मुहैया करता है, जिसे फौजियों के लिए दौड़, फौजियों के साथ दौड़ के तसव्वुर से रहनुमाई मिली है। हकीकी हीरो भारत के मुसल्लह अफवाज को तआवुन के मौजू पर मरकूज़ ये तकरीब फौजियों के इखलास, हिम्मत और कुर्बानी के तईं खिराज अकीदत तो है ही, साथ ही ये शहरियों को उनके साथ सरगर्म शराकत दारी के ज़रिए यकजहती का मौका भी फराहम करती है। تلنگانہ پولیس نے ریاست بھر میں بچہ مزدوری اور بچوں کی ٹریفکنگ کے خاتمے کے مقصد سے شروع کیے گئے ایک مہینے تک چلنے والے آپریشن مسکان 12 کے تحت 6,307 بچوں کو بچا لیا ہے۔ یہ کارروائی پچھلے ماہ کی پہلی تاریخ سے 31 تاریخ تک جاری رہی۔ اس کارروائی کی قیادت خواتین کے سیفٹی ونگ نے کی، جس کے لیے اس نے خواتین اور بچوں کی بہبود کے محکمے، لیبر محکمے، صحت کے محکمے، بچوں کی بہبود کی کمیٹیوں، بچوں کے تحفظ کے ضلع یونٹوں اور رضاکار تنظیموں کے ساتھ مل کر کام کیا۔ 124 سب ڈویژن ٹیموں کے تقریباً 620 پولیس اہلکاروں نے اس میں حصہ لیا۔ قوانین اور طریقہ کار کے متعلق تربیت حاصل کرنے کے بعد ٹیموں نے ان مقامات پر چھاپے مارے جہاں بچہ مزدوری عام ہے۔ اس میں ریلوے اسٹیشن، بس اسٹینڈز، مندر، اینٹ کے بھٹے، مکینکوں کی دکانیں، تعمیری مقامات اور چائے خانے شامل ہیں۔ بچائے گئے بچوں میں سے 5,737 کو ان کے اہل خانہ کے پاس بھیج دیا گیا، جبکہ 570 کو بچوں کی دیکھ بھال کے مرکزوں میں بھیجا گیا ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ گجرات میں محکمہ موسمیات نے آج 6 ضلعوں کے تمام علاقوں میں بہت تیز اور انتہائی تیز بارش کے سلسلے میں ریڈ الرٹ جاری کیا ہے۔ ان ضلعوں میں موربی، سریندر نگر، راجکوٹ اور احمد آباد شامل ہیں۔ بارش کا یہ سلسلہ اب سوراشٹر کی جانب منتقل ہو گیا ہے، جس سے کئی علاقوں میں بڑے پیمانے پر پانی بھر گیا ہے۔ پیش ہے ہمارے نمائندے کی ایک رپورٹ۔
3: گجرات میں بہت تیز بارش کا سلسلہ جاری ہے اور اب مانسون کل سے سوراشٹر کی جانب منتقل ہو گیا ہے، جس سے کئی ضلعوں میں بارش کا پانی بھر گیا ہے۔ موروی میں سب سے زیادہ 8.5 انچ بارش ریکارڈ کی گئی، جس سے نشیب علاقوں میں بہت زیادہ پانی بھر گیا ہے اور معمول کی زندگی بری طرح متاثر ہے۔ انتہائی تیز بارش کی وجہ سے 20 آبی ذخائر اپنی سطح سے اوپر بہ رہے ہیں۔ تیز ہواؤں کے پیش نظر ماہی گیروں کو مشورہ دیا جاتا ہے کہ وہ اگلے 2 دن تک سمندر میں نہ جائیں اور پورے گجرات کی تمام بڑی بندرگاہوں پر مقامی احتیاطی سگنل نمبر 3 جاری کیا گیا ہے۔ احمد آباد سے اپرنا کھونڈ کی رپورٹ کے ساتھ خبرنامے کے لیے محمد عمار۔
0: اڑیسہ میں سیلاب کی صورتحال میں بتدریج بہتری کے آثار ظاہر ہوئے ہیں، تاہم حکام بدستور ہائی الرٹ پر ہیں، کیونکہ دریاؤں میں پانی کی بلند سطح اب بھی مہاندی کے نشیبی علاقوں کے لیے خطرہ بنی ہوئی ہے۔ ریاستی حکومت نشیبی اضلاع کٹک، پوری، جگت سنگھ پور، کیندر پاڑا اور کھوردا کے حالات پر مسلسل نظر رکھے ہوئے ہے، جہاں سیلاب کا پانی ابھی مکمل طور پر نہیں اترا ہے۔ کیرالا میں شدید بارش نے بڑے پیمانے پر تباہی مچائی ہے، جس کے باعث معمول کی زندگی متاثر ہے اور کئی علاقوں میں بڑے پیمانے پر نقصان پہنچا ہے۔ بھارتی موسمیات کے محکمے نے مرکز کے زیر انتظام علاقے جموں کشمیر میں آئندہ 7 دنوں کے دوران وقفے اور گرج چمک کے ساتھ بارش ہونے کی پیش گوئی کی ہے۔ مرکزی وزیر داخلہ امت شاہ نے ان دنوں جاری جنوب مغربی مانسون کے دوران سیلاب کی صورتحال سے متاثرہ ریاستوں کو تعاون دینے کی غرض سے قدرتی آفت کی صورت میں بندوبست کے ریاستی فنڈ SDRF کے مرکز کے حصے سے 2,117.85 کروڑ روپے پیشگی جاری کیے جانے کی منظوری دی ہے۔ 7 متاثرہ ریاستوں میں سے ہماچل پردیش، اڑیسہ اور ناگالینڈ کو مالی برس 2026-27 کے لیے SDRF کی پہلی قسط پہلے ہی موصول ہو چکی ہے۔ دیگر ریاستوں میں اروناچل پردیش، آسام، گجرات اور مہاراشٹر شامل ہیں۔ امریکی صدر ڈونلڈ ٹرمپ نے ایران کے خلاف فوجی کارروائی مزید تیز کرنے کی دھمکی دی ہے اور کہا ہے کہ جب تک ایران بحری جہازوں پر حملے بند نہیں کرتا اور مذاکرات کی میز پر واپس نہیں آتا، امریکی حملے جاری رہیں گے۔ امریکی محکمہ خارجہ نے ایک تازہ سیکیورٹی جاری کرتے ہوئے مغربی ایشیا میں موجود امریکی شہریوں سے کہا ہے کہ اگر کشیدگی میں اضافہ ہو تو وہ خطے کو چھوڑنے پر غور کریں یا فوری روانگی کے لیے تیار رہیں۔ بڑھتی ہوئی کشیدگی کے اثرات اب غزہ اور لبنان تک بھی پہنچ گئے ہیں، جہاں حماس کی جانب سے امریکی حمایت یافتہ جنگ بندی کے فریم ورک کے تحت ہتھیار ڈالنے کی آمادگی ظاہر کرنے کے باوجود اسرائیل نے نئے حملے کیے ہیں۔ دوسری جانب ایران نے خبردار کیا ہے کہ اگر اس پر حملہ کیا گیا تو وہ اسرائیل کے اہم بنیادی ڈھانچے اور مغربی ایشیا میں موجود امریکی توانائی تنصیبات کو نشانہ بنانے کے لیے تیار ہے۔ بھارت گلاسگو میں جاری دولت مشترکہ کھیلوں میں تمغوں کی فہرست میں 4th مقام پر پہنچ گیا ہے۔ اس نے سونے کے 13، چاندی کے 17 اور کانسے کے 9 تمغوں سمیت کل 39 تمغے جیتے ہیں۔ بھارت کے لیے تازہ ترین تمغہ گلویر سنگھ نے حاصل کیا ہے۔ انہوں نے 5,000 میٹر کی دوڑ میں کانسے کا تمغہ جیتا۔ مکے بازی میں بھارت نے سونے کے 7 اور چاندی کے 3 تمغے جیت کر شاندار کارکردگی کا مظاہرہ کیا۔ مکے بازوں میں پریتی پوار، جیسمین لمبوریا، ساکشی چودھری، پریا گھنگھاس، اروندھتی چودھری، سچن سیواچ और अंकुश पंघल ने सोने के तमगे जीते। जादूमणि सिंह, लवलीना बोरगोहेन और नरेंद्र बेरवाल ने अपने मुतालिका जुमरों में चांदी के तमगे हासिल किए। भारत ने पैरा एथलेटिक्स में तारीख साज कारनामा अंजाम दिया। मर्दों के शॉर्ट पुट F57 मुकाबले में सुमन राणा ने सोने का तमगा जीता, जबकि शुभम जोयल ने चांदी का तमगा हासिल किया। ताइपे ओपन बैडमिंटन में ख्वातीन के सिंगल्स के खिताबी मुकाबले में कल सुबह भारत की तन